0: ताईं कालम में मौजूद आहिनि। फौजी ॿाहिरनि लाइ ख़ुसूसी रियायत हूंदी। राब्ते लाइ फौजी अब्दुल करीम 0301-54-4456 ऐं तौकीर अहमद 0306-1623-793।
1: अस्सलाम वालेकुम अदा।
2: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
1: अदा नओ दुकान खोलियो अथम पर हले ही न तो, छा कजे?
2: अदा दुकान जी मशहूरी कराई अथई?
1: न अदा।
0: यार आज कल शहरन तोड़े गोठन में जी मेरापुर FM 94 ही हले थो। मु पंजो दुकान खोलियो त FM मेरापुर ते पब्लिसिटी कराई। कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे।
1: मुझे दुकान जी बेड हलंदी?
2: हाँ दा, कारोबारी इश्तिहारात, आम इतला, मिलाद, मजलिस, सालगिरह जी मुबारक, मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी।
1: अदा जल्दी कर, मुखे मुंजी एड्रेस तो बुदा।
0: ऑफिस जी मेरापुर FM 94 नज़ गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर।
2: राबते लाए हाकिम अली जिसकानी
3: 0301-399-2836।
4: अपना शहर अपना घर मेहराबपुर और मेहराबपुर की आवाज FM 94।
5: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي فاستقم كما امرت قائم رہو پکے رہو جیسا کہ حکم دیے گئے ہو ومن تاب معك اور جو تیرے ساتھ توبہ کر لیں پلٹ آئیں تمہارے وہ ساتھی جو ایمان کی طرف پلٹ آئیں وہ بھی پکے رہیں اختلافات

0: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي. خو د پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله معذوري.
1: دنیا کے زیادہ تر ممالک سے پولیو کا خاتمہ ہو چکا ہے. صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے، اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے. اب ذمہ داری ہم سب کی ہے، ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں. پولیو مطلب مستقل معذوری.
2: आशिक होंडा शोरूम मेहरापुर, एटलेस होंडा मोटरसाइकिल जोपुर एटमाद, अइमा अख्तियार 3S डीलर, आशिक होंडा मोटर्स मेहरापुर, जिते नई मोटरसाइकिल जी सेल, कंपनी जे मुकरर कल रेट ते दस्तियाब आहे, सर्विस सेंटर, एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर, सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे, होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स, खुसूसी रियायत ते मौजूद. आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जे में मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाई आसिम हुसैन आराई 0307-3592120
3: खुशखबरी लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल अब फिकर छोड़िए आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे बाजू टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट बार बार वेक्स और शेविंग से निजात नरम साफ और खूबसूरत जिल्द कम वक्त बेहतरीन नतायज अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569
4: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है सुनते रहो GFM 94
5: खाई सगा गाड़ी छो न तो वठी

0: एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार, फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 3855-69।
1: मेरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
2: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंक, सीमेंट, रेती, क्रेश, आई रंग वगैरह बाजार का बार या दस्तयाब आई।
1: हाँ नहीं अचो, मेरान आयरन स्टोर, नज़द बलोच पेट्रोल पंप, नेशनल हाईवे हालानी।
2: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल, 03003204372-0242460100।
3: هر ماشوم ورکوٹی ورکوٹی قدمونه د یو نوی دنیا په لور روان وی، خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
0: زندگی گزاریو اعتماد سان، قرآن کے سمجھی بدھندا رہو. ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے.
4: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے، سنتے رہو جی ایف ایم 94.

0: जगह जा पावा ऐं पाइप डेढ ब चार छह नव ऐं ॿारहं इंच में प्लेन ऐं कालम में मौजूद आहिनि। फौजी ॿाहिरनि लाइ ख़ुसूसी रियायत हूंदी। राब्ते लाइ फौजी अब्दुल करीम 0301-5431-456 ऐं तौकीर अहमद 0306-1623-793।
1: السلام علیکم ادا۔
2: وعلیکم السلام ادا، چھو پریشان آئی؟
1: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو، چھا کجے
2: ادا دکان جی مشوری کرائی تھئی
1: نہ ادا
0: یار۔

0: बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने जी 111-475-264 या bankislami.com.pk पर अप्लाई करें. शराइत और जवाबित लागू हैं.
1: धर माशुम वरकोटी वरकोटी कदमुना देवनी दुनिया पलोर रवानवी خدا پولیو رنز دا کدمونو درولی هم شی. نو پدی وجا دا پولیو دا حال دا پولیو ٹیم دا دروازی

0: بسم اللہ الرحمن الرحیم. امید آئے تہاں سب خیر ہیں خیریا ساؤں دا. میں آواں جو میزبان احسان علی سیال. اواں سب بدھی رہا ہو زی ایف ایم 94 جے لائیو اسٹوڈیو ماں پروگرام صحت جی گال. جی تا لسنرس, دنیا جے سب کا وڈی دولت نہ سون ہے نہ ہی وری چاندی, پر صحت ای تندرستی ہے. انسان بیمار تھے تو تا باقی سب نعمتوں بے رنگ تھی ویندی وائن. جدیں تندرستی ہوجے تھی تدیں زندگی جو ہر لمحو خوبصورت ای باوفا لگن دوائے. پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوندا ہیں ڈاکٹر منظور حسین میمون صاحب, جے کی مختلف بیماریوں بابت جان دیندا ہیں. ایں اساں دے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا. لائیو کال جو نمبر ہے 0301-2196-851. سب کا پہلا تا اساں ڈاکٹر صاحب کے پنج پروگرام میں خوش آمدید چوندا سی. سر السلام علیکم.
1: وعلیکم السلام.
0: ڈاکٹر صاحب کی آئے ہو تے بس ٹھیک ہے
1: جی سی اللہ تعالی دے احسان.
0: ڈاکٹر صاحب اج کیڑے موضوع بابت تاں جان دیندا سر؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہریاں تو ستاری فون رب پاک چوں جے کو سر خیجارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمین آسمان آفتن خواہ محفوظ رکھے تو. اساں دے پروگرام سے اچھی گال ہے خبر ہے تین ٹائم تین نشر تھیندو آئے گزرل پنجن سالن کھا وٹھی. اساں دی کلینک جرمن ہومیوپیتھک کلینک پنجن سالن کھا وٹھی مہرا پور شہر میں موجود ہے. ان کے علاوہ جی مختلف برانچز میں جی مثال ایکڑو کم مانو کندو آیا ہے شروع کا وٹھی جی کراچی مورو خیرپور وغیرہ اڑے طریقے سے جو ہے سو اج کل مہراپور کے حوالے سے گال کیوں تو ان میں کلینک جرمن ہومیوپیتھک کلینک ساموں ودن پوٹا پیٹرول پمپ کوچڑی روڈ تے کلینک موجود ہے. ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی. اڑے طریقے سے جی کلینک کے حوالے سے پروگرام کے حوالے سے گال کی پروگرام جی تو نالو یہ ہے صحت کی گال. صحت کی گال پروگرام میں اساں جو جو عنوان رکھنا ہوں وہ ایک تو اویئرنیس کے حوالے سے جی اساں جا لسنرس ہیں جی اساں جا پیشنٹس ہیں جی اساں جا بدھندڑ ہیں گھر ویٹھے جی غریب بے پوچ حضرات ہیں انہاں تائیں ایکڑی قسم جی انکریج کرن دے لئی ایکڑو پروگرام ہوندو ہے ان کے جان دین دے لئی ایکڑو پروگرام ہوندو ہے جیسا ہو یہ جان وٹھی سکندا ہیں تے جدی بھی کا تکلیف مرض تھیندو ہے تے انہن دی وسنیاں کر سکندا ہیں تے یہ تکلیف کیڑی تھی ہے اسا ان دے لئی احتیاطی تدابیر کیڑا کر سکوں تھا بچا کیڑا کر سکوں تھا یا علاج کیڑو کرائے سکوں تھا ان کے کرے انہن دے لئی وری دیسی سندھی دس بھی ایکڑا اساں پہنچائیں فروٹس وسیلے سبزین وسیلے یا جڑی بوٹین وسیلے تو جی ہو بر وقت جے کو ایسو پان کے یعنی محفوظ رکھی سکن. اجو کو پروگرام بھی اج کل تمام جے کو ایسو دسنا ہوں جا اساں جی کلینک تے جے کے مرض زیادہ تھیندا ہیں مریض جے کے اوڑے قسم زیادہ ایندا ہیں مادے جو مرض تو خبر آیا وہاں کے تو ہوئی بھی زیادہ ہیں لیکن مادے جے مرضن جا بھی قسم ہوں گھنن کے تمہاں دسنا ہو کہ جو جلن ہوں کہ مانی کھائیندے ہی سور پہ جی ویندو آ کہ برتھی رہندی ہے پیٹ تے تا کہ منا یہ سمجھنا صرف گیس آئے پر ایکچولی تھیندو ہی ہے گھنن کے آنڈرے میں زخم بھی تھی ویندو ہے مادے میں وہ خبر ترے پوندی ہے چھو جو شروعات میں خبر نہ پوندی ہے جدیں دیر سے خبر پوندی ہے تو کافی دیر تھی چکی ہوندی ہے جدیں اساں پوئے کہ سٹھے ڈاکٹر وٹ ویندا ہوں وہ جدیں کچھ ٹیسٹ وغیرہ کرائیو ہے یا تو ایک کو اڑو ڈاکٹر ہوں جو ڈسن سان سمجھی ویندو ہے تو ان کے کیڑی تکلیف ہے مادے جو شا مسئلہ ہے وہ تو ٹھیک ہے ورنہ جدہ مہنگا اڑے ہند پہنچے تو سو ان کے فی الحال بٹے سال ان بے دواؤں کرائیوں یا کچھ جو اصل اڑا پیشنٹس ادا بدھائی یہ تھو ہے اج کل مثال کو کیپسول ہے مادے جو مثال وہ پیو تو کھائے مہنگا 10-10 سال گزری وجن تھا لیکن پہ ان جا سائڈ افیکٹس بھی ایڈا سارا ہیں جو پیشنٹ پچھاڑی میں جو ہے سو برداشت بھی کون کر سکتا ہے وہ بیماری. हेलिकोबैक्टेरिया वायरस है जैसे एच पैलोरी अस चवंदा आहियूं ऐं मुख़्तलिफ़ काफ़ी दफ़ा असां प्रोग्राम भी करे चुका आहियूं ॻाल्हाए चुका आहियूं ऐं ॻाल्हाइण जी ज़रूरत हूंदी आहे ॻाल्हाइण इन जे करे जो इहा बीमारी हींअर घणी वधी वई आहे ऐं बार बार थियण जे करे जेको असां इहा हिकिड़ी अवेयरनेस ॾींदा आहियूं त अहिड़े क़िस्म जी जेकॾहिं तव्हांखे तकलीफ़ थिए थी त तव्हां उन में ग़लती न कयो शुरू में तकलीफ़ जीअं थिए त जल्दी कंहिं मुस्तंद डॉक्टर वटि पहुचायो उन में ही एहतियात ही परहेज़ ज़रूरु कयो त जीअं तव्हांजी इहा तकलीफ़ अॻिते वधण खां बची वञे ऐं उन में तव्हां कहिड़ो इलाज कराए सघो था। अहिड़े तरीक़े सां हेलिकोबैक्टेरिया जेके घणा ई मज़ाकनि हेलीकॉप्टर वारी बीमारी बि चवंदा आहिनि इहा बिल्कुलु पोइ ईअं ई थींदो आहे जो मां ॿुधायमि त शुरू शुरू में पहिरां माण्हू खे जलन थींदी आहे वरी इन जी ख़ासि निशानी इहा हूंदी आहे जीअं माण्हू मानी खाईंदो आहे त पेट में सूरु जेको आहे सो वधी वेंदो आहे ऐं सूरु जॾहिं वधी वेंदो आहे पेट ते भर्ती बि रहंदी आहे ऐं गैस भरिजी वेंदी आहे लेकिन ईंदो ईअं आहे उहो उन नंढी जेकी पंहिंजो आंडरो हूंदो आहे उन ते सोज़िश थी वेंदी आहे उन ते ज़ख़्म थी वेंदो आहे पोइ जॾहिं अॻिते हली इहे तकलीफ़ूं वधी वेंदियूं आहिनि पोइ त पोइ उहो सूरु वधी वेंदो आहे ऐं त हर मानी खाइण खां पोइ मिसाल ॿिनि टिनि कलाकनि खां पोइ सूरु थी वेंदो आहे ऐं त उल्टी बि अची वेंदी आहे घणनि खे दिलि कची उल्टी ऐं सूरु अॻिते हली इहा इते इन खे असां हल्को न वठंदासीं छो जो इहो मर्ज़ु अॻिते हली कैंसर में बि जेको जेको आहे सो मुफ़्त यानी हिकिड़ो मुंतक़िल थी सघे थो बल्कि मुंतक़िल थी वेंदो आहे इन जे करे इहा जॾहिं बि अहिड़े क़िस्म जूं इहे तकलीफ़ूं थियनि त ज़रूरु कंहिं डॉक्टर पंहिंजे पंहिंजो मुरादो दवा हरगिज़ न खाइजे इन जे लाइ एच पैलोरी हिकिड़ी स्टूल डी आर टेस्ट थींदी आहे या जेको आहे सो स्टूल जे हवाले सां यानी पाखाने जी हिकिड़ी टेस्ट थींदी आहे उहा बि माण्हू कराए सघे थो त उन सां जेको आहे सो उन में एंटीजीन स्टूल डी आर जी मां ॻाल्हि कई त उन में यानी हिकिड़ी ख़बर पइजी वेंदी आहे त कहिड़ी तकलीफ़ आहे ऐं पोइ उहो वायरस आहे या न आहे। घणियूं ई आम टेस्टूं हिकिड़ियूं उन जूं निकिरी पियूं आहिनि अॼुकल्ह जेको आहे सो यानी के विया हुआ स्टिक ते चेक कराई ॿ यानी पॉज़िटिव आई त सम्झो त लेकिन उन खां बहितर इहो हूंदो आहे त माण्हू सुठी जेको आहे सो जेके थोरी टेस्ट हूंदी आहे उहो माण्हू कराईंदो त उन में माण्हूअ जो डिफेंस थी सघे थो ख़र्च बि हुनजो सजायो थी सघे थो। उन खां पोइ उन में परहेज़ तमामु ज़रूरी हूंदी आहे ऐं ॻाढ़ो मिर्च बिल्कुलु जेको आहे सो मना हूंदी आहे कर तरियल शयूं खटियूं शयूं वॾो गोश्त वग़ैरह इहे बिल्कुलु हरगिज़ न खाए दलियो वग़ैरह माण्हू इस्तेमालु करे सघे थो चांहि जो इस्तेमालु बिल्कुलु घटि करे सघे थो थधियूं शयूं इस्तेमालु करे ऐं बिल्कुलु प्रोग्राम असांजो जारी रहंदो जी साईं ऐसा सभु
0: तमामु वॾी महिरबानी सर तव्हां हिकु बहितरीन मालूमात ॾिनी। डॉक्टर साहब हर बार खमीस जुमे छंछर या आचर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथी क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीज़नि जो इलाज कंदा आहिनि ऐं नोट अंगारे जे ॾींहुं क्लिनिक बंदि हूंदी आहे ऐं इन में हफ़्ते जा 3 ॾींहं जुमो छंछर आचर चेकअप फीस बिल्कुलु फ्री हूंदी आहे बाक़ी दवा मरीज़ खे स्टोर तां वठणी हूंदी आहे। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था जिन नंबर आहे 0301-2196-8051। डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि जिन में गुर्दे पिते मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कंदा आहिनि। संदनि जोड़नि गोॾनि जो सूरु कुन रग जो सूरु नक कन गलो पुराणलो नज़लो निछूं मथे जो सूरु अधु मथे जो सूरु नज़र जी कमज़ोरी कन जो वहणु कन जो सूरु घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फालिज खंघु टीबी मैदे जो सूरु मैदे जी अल्सर तिली जो वधणु जिगर हेपाटाइटिस बी सी गुर्दनि जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी ख़ारिश फट फुरड़ियूं ॿारनि में कद जो न वधणु औरतुनि ऐं मर्दनि जे पुशीदा बीमारियुनि जो कामयाबु इलाजु कंदा आहिनि। असांजे लाइव कॉल जो नंबर आहे 0301-2196-8051। इन नंबर ते तव्हां कॉल करे कंहिं बि बीमारी बाबति ॼाण हासिलु करे सघो था। हिकु दफ़ो ॿीहर डॉक्टर साहिब जो एड्रेस ऐं टाइम मां खे ॿुधाईंदा हलंदासीं, लेकिन हिन खां पहिरियां डॉक्टर साहिब हिकु कॉल आहे उनजी तरफ़ हलंदासीं। अस्सलाम वालेकुम।
2: साईं वालेकुम सलाम। साईं मां मुंहिंजा सर टो गुड साले सर ते कमु ॻाल्हायां। मूंखे कन में थी आराई वॾी थी वई, हाणे सूरु आहे कन में ॾाढो।
0: अच्छा ठीकु आहे, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो, रेडियो ॿुधो।
1: जी साईं बिल्कुलु, गर्मी दाणा निकिरंदा रहंदा आहिनि, लेकिन इहो आहे त हकनि जी टाइप्स अलॻि हूंदी आहे। हिकु त जेको आहे सो तरियल शइ, खटी शइ या जेको सो अंब वग़ैरह खां खाइण खां परहेज़ कयो, ऐं मेट जो इस्तेमालु ज़रूरु कयो। मेट जेके आराई आरायूं जंहिंखे चऊं या गर्मी दाणा बहुबदा त कनि जे ॿाहिरां जेको आहे सो आहे, त हुनखे अन इहो जेको मेट आहे, मेट जो इस्तेमालु करण सां मेट थधो हूंदो आहे, इन सां आराई या अहिड़े क़िस्म जा दाणा जेके आहिनि से ख़तमु थी वेंदा आहिनि, वरना बसूरत दीगर पोइ रूबरू बि ॾेखारे सघे थो। वॾी महिरबानी
0: डॉक्टर साहिबु। हर बार खमीस जुमे छंछरु आचर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिल थी सघो था। असांजे लाइव कॉल जो नंबर आहे 0301-2196-851। डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में गुर्दे, पित्ते, मसाने जी पथरी जो कामयाब इलाज कंदा आहिनि। कॉल जी तरफ़ हलंदासीं, ॾिसूं था कहिड़ा लाइन ते मौजूदु। अस्सलामु अलैकुम। जी दादा, छा पुछणु चाहींदा डॉक्टर साहिबु खां?
3: सर चमड़ी ते फुरड़ियूं वग़ैरह छॾनि ई न थियूं।
0: अच्छा, उमिरि घणी आहे?
3: उमिरि आहे 15 साल।
0: ठीकु आहे, रेडियो ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो। जी सर।
1: जी साईं, हीअ मौसमु आहे चमड़ी ते जॾहिं जेके आरायूं या वरी क़िस्म जूं फुरड़ियूं या फुंसियूं थी वेंदियूं आहिनि, त इहो सम्झो रत जो बिगाड़ थी वेंदो आहे, रत में अंदरि गरमाइश थी वेंदी आहे, ऐं मैदे जे करे बि जेको आहे सो मैदे में गरमाइश हूंदी आहे, जंहिंजे करे बि थींदो आहे। बहरहाल हिन जे लाइ हिन मौसम में जेकॾहिं कंहिं बि दोस्त खे अहिड़े क़िस्म जूं फुरड़ियूं वग़ैरह निकिरनि थियूं, त पनीर जो इस्तेमालु तमामु बहितरु आहे। रोज़ाना राति जो 7-8 दाणा पनीर जा, 2 कारा मिर्च, 1 नंढड़ो फोटो ऐं 1 नंढड़ो टुकड़ो मिस्री जो पाणी में पिसाए रखो, सुबुह जो नेराणे उहो जेको आहे सो पाणी छाणे ऐं उहो पीअनि इनशाला ताला। अच्छा, इन खां इहो आहे त सुबुह जो पहिरां वेझी छॾनि ऐं पोइ उहो पाणी पीअनि, छो जो इहो पीउ ऐं पोइ वेझिड़ो न हूंदो आहे, ऐं घटि में घटि पीअण उन पाणी जे पीअण खां कलाक बाद में ई कुझु न कुझु वरी ॿियो खाइणो हूंदो आहे, छो जो हीउ कुझु अहिड़े क़िस्म जूं तिब जूं दवाऊं हूंदियूं आहिनि, जंहिंसां ही अहिड़े क़िस्म जा एहतियात तमामु ज़रूरी हूंदा आहिनि, ऐं इन सां गॾोगॾु अंब, चांवर, खटियूं शयूं इहे इस्तेमालु हरगिज़ न आहिनि करणी, थधियूं शयूं इस्तेमालु करणियूं, खीर जो इस्तेमालु कनि, इनशाला ताला काफ़ी सारो फ़ाइदो जेको आहे सो पइजी ईंदो, वरना फ़र्क़ु न पए त बरूबरु ॾेखारे छॾियो।
0: महिरबानी सर। प्रोग्राम आहे सेहत जी ॻाल्हि, ऐं GFM 94 जे लाइव स्टूडियो मां अव्हांखे प्रोग्राम नशर कयो पियो वञे। डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में संदनि, जोड़नि, गोॾनि जो सूरु, कुन रग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, निछूं, मथे जो सूरु, अधु मथे जो सूरु, नज़र जी कमज़ोरी, कन जो वहणु, कन जो सूरु, घटि ॿुधण में अचणु, शुगर, ब्लड प्रेशर, दिलि जा मर्ज़, फालिज, खंघि, टीबी, मैदे जो सूरु, मैदे जी अल्सर, तिली जो वधणु, जिगर, हेपेटाइटिस बी सी, गुर्दनि जो इन्फेक्शन, चेहरे जो रंग सांवरो, चेहरे जी ख़ारिश, फट फुरणियूं, ॿारनि में कद जो न वधणु, ऐं औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारी जो इलाजु कंदा आहिनि। असांजे लाइव कॉल ऐं असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिल थी सघो था। लाइव कॉल जो नंबर आहे 0301-2196-851।

0: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي. خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله معذوري.
1: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज, एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 03003385569।
2: खुशखबरी, जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एम ए डी एच एम एस सिंध आर एच एम पी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर।